0: FM.
1: Now it's the time for news.
2: Assalamu alaikum. आज जुमातुल मुबारक है, मुहर्रमुल हराम की 10 और जून की 26 तारीख। ये रेडियो पाकिस्तान है, मुदस्सिरा अथिर से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। मुल्क भर में आज यौम आशूर मजहबी अकीदत और एहतराम के साथ मनाया जा रहा है। सदर और वजीर आजम ने कौम से अपील की है कि यौम आशूर के हकीकी पैगाम को उजागर और बैनुल मसालिक हम आहंगी को फरोग दिया जाए। वजारत इत्तलात ने आज़ाद जम्मू कश्मीर में शाहराहों की बंदिश से मुतालिक जाली खबरों की इशात पर बीबीसी उर्दू को बाकायदा शिकायत दर्ज करा दी है। वजीर आला पंजाब ने सूबे में सरकारी शोबे के 12 हस्पतालों में ऑनलाइन तिब्बी खिदमात की फराहमी के लिए बैरून मुल्क मुकीम डॉक्टरों की खिदमात के प्रोग्राम की मंजूरी दी है। सहाफियों के तहफ्फुज की कमेटी ने तालिबान की जानिब से अफगानिस्तान के चंद बाकी मानदा आज़ाद टेलीविजन चैनल्स की बंदिश की मजम्मत की है। FIH हॉकी प्रो लीग में आज लंदन में पाकिस्तान का मुकाबला भारत से होगा। और अब इन खबरों की तफसील। यौम आशूर 10 मुहर्रम उल हराम आज मुल्क भर में मजहबी अकीदत और एहतराम के साथ मनाया जा रहा है ताकि हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हो और आपके जानिसार रफका की करबला में दी गई अजीम कुर्बानी को खिराज अकीदत पेश किया जा सके। इस मौके पर मुल्क के तमाम छोटे बड़े शहरों में आज़ादार जुलूस निकाले जा रहे हैं। उलमाए कराम और जाकिरीन अपने खुतबात में हजरत इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु की रोशन तालीमात, किरदार और वाक़े करबला के मुख्तलिफ पहलुओं पर रोशनी डाल रहे हैं। शोहदाए करबला की याद और इस्लाम के लिए दी गई इनकी बेमिसाल कुर्बानी को उजागर करने के लिए अलम ताजिया और जुलझना के जुलूस भी निकाले जा रहे हैं। मुहर्रम उल हराम के दौरान किसी भी नाखुशगवार वाक़े से बचाव के लिए सिक्योरिटी के इंतहाई सख्त और जामे इंतजाम किए गए हैं। सदर आसिफ अली जरदारी और वज़ीर आज़म शहबाज शरीफ ने पूरी कौम खुसूसन उलमाए कराम ज़राए इब्लाग और नौजवानों से अपील की है कि वो यौम आशूर के हकीकी पैगाम को उजागर करें और मुख्तलिफ मसालिक के दरमियान एहतराम रवादारी और हम आहंगी को फरोग दें। आशूरा के मौके पर अपने पैगाम में सदर आसिफ अली जरदारी ने कहा कि वाकया करबला महज एक तारीखी सानहा नहीं बल्कि एक अबदी पैगाम और रहनुमाई का हमेशा जिंदा रहने वाला सरचश्मा है। अपने पैगाम में वजीर आजम शहबाज शरीफ ने कहा कि यौम आशूर इस्लामी तारीख का एक नहायत अहम और सबक आमोज दिन है जो इंसानियत को ईमान, सब्र, इस्तकामत और इसार की बेमिसाल तालीमात का सबक देता है। वज़ीर आज़म ने कहा कि हज़रत इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु ने अपने किरदार और अमल से साबित किया कि हक, इंसाफ और इंसानी वक़ार के तहफ़्फ़ुज़ के लिए जान कुर्बान कर देना ज़ुल्म, नाइंसाफ़ी और बातिल के सामने सर झुकाने से कहीं बेहतर है। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने इथोपिया के वज़ीर आज़म एबी अहमद अली और उनकी जमात प्रॉस्पेरिटी पार्टी को पार्लिमानी इंतखाबात में कामयाबी पर मुबारकबाद दी है। सोशल मीडिया एक्स पर अपने पैगाम में उन्होंने कहा कि पाकिस्तान और इथोपिया के दरमियान दोस्ताना ताल्लुकात मुसलसल मजबूत हो रहे हैं। शहबाज शरीफ ने कहा कि वो दोनों ममालिक के दरमियान ताल्लुकात को मजीद मुस्तहकम बनाने के लिए इथोपिया की क़यादत के साथ मिलकर काम करने के ख्वाहां हैं। सदर आसिफ अली जरदारी ने गजा में बच्चों को दानिस्ता तौर पर हमलों में निशाना बनाने से मुतालिक अक्वामे मुत्तहिदा के आज़ाद बैनुल अक्वामी तहकीकाती कमीशन की रिपोर्ट पर गहरी तशवीश का इजहार किया है। सोशल मीडिया एक्स पर अपने पैगाम में उन्होंने कहा कि गजा में 20,000 से जायद बच्चों की हलाकत की इत्तलात पूरी इंसानियत के इज्तमाई जमीर पर एक बदनुमा दाग हैं। सदर ने कहा कि पाकिस्तान इन मजालिम की शदीद मजम्मत करता है और जिम्मेदारों का फौरी एहतसाब करने का मुतालबा करता है। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने मुल्क से मुनशियात और स्मगलिंग के खात्मे का गैर मुतजलजल अज़्म जाहिर किया है। मुनशियात के इस्तेमाल और इसकी स्मगलिंग की रोकथाम के आज आलमी दिन के मौके पर अपने पैगाम में उन्होंने मुनशियात की स्मगलिंग के चैलेंज से निमटने के लिए कौमी सतह पर मुश्तरका कोशिशों की जरूरत पर जोर दिया। सदर ने मुनशियात की रोकथाम, तालीम, आगाही और बहाली के इकदाम को मजबूत बनाने पर जोर दिया है। वज़ीर आज़म शहबाज शरीफ ने कहा कि पाकिस्तान मुनशियात के तमाम खतरात से निमटने के लिए साबित कदम और पुरअज़्म है। انہوں نے کہا کہ حکومت منشیات کی سمگلنگ کے خاتمے کے لیے قومی صلاحیتوں کو مضبوط بنانے، اداروں کے درمیان تعاون کو فروغ دینے اور بین الاقوامی شراکت داروں کے ساتھ تعاون کو مزید وسعت دینے کے اقدامات جاری رکھے ہوئے ہے۔ وزارت اطلاعات و نشریات اور حکومت آزاد جموں کشمیر نے شاہراہوں کی بندش سے متعلق بی بی سی اردو کی رپورٹ کو حقائق کے منافع قرار دیا ہے۔ وزارت اطلاعات و نشریات کی حقائق پر مبنی رپورٹ کے مطابق کسی گمنام ذریعے کے بیان پر قابل اعتماد تصدیق کے بغیر خبر نشر کرنا ایک مخصوص اور جانبدارانہ تاثر پیدا کرتا ہے۔ حکومت آزاد جموں کشمیر کی فیکٹ چیک رپورٹ میں کہا گیا ہے کہ بی بی سی اردو کا یہ دعویٰ حقائق کے برعکس ہے کہ آزاد کشمیر میں پولیس نے خوراک، ادویات اور ایندھن لے جانے والے شہریوں اور ٹرکوں کو روک رکھا ہے۔ رپورٹ میں بتایا گیا کہ بی بی سی اردو کی خبر کی سرخی اور الزام قطن ایک گمنام ذریعے کے بیان پر مبنی ہے۔ حکومت آزاد جموں کشمیر کی فیکٹ چیک رپورٹ کے مطابق اس سنگین دعوے کے حق میں بی بی سی اردو نے ثبوت کے طور پر کوئی ویڈیو، آزاد گواہوں کے بیانات، کوئی سرکاری ریکارڈ اور نہ ہی کسی تیسرے فریق کی تصدیق پیش کی ہے۔ وزارت اطلاعات و نشریات نے جعلی خبر کی اشاعت پر بی بی سی اردو کے خلاف سخت سرکاری احتجاج ریکارڈ کراتے ہوئے باقاعدہ شکایت بھی درج کرا دی ہے۔ سوشل میڈیا ایکس پر وزارت اطلاعات نے کہا کہ مذکورہ خبر غیر مصدقہ اور بغیر ثبوت الزامات پر مبنی تھی، جس میں سرکاری حقائق اور ریکارڈ کو نظر انداز کیا گیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزیراعلی پنجاب مریم نواز شریف نے ڈائسپورا ڈاکٹر لوکم پروگرام کی منظوری دے دی ہے، جس کے تحت بیرون ملک مقیم پاکستانی اور غیر ملکی ماہر ڈاکٹر پنجاب کے 12 سرکاری ہسپتالوں میں جدید آپریشن اور طبی خدمات فراہم کریں گے۔ لاہور میں محکمہ صحت کے خصوصی اجلاس کی صدارت کرتے ہوئے انہوں نے اس پروگرام کو شروع کرنے کی منظوری دی، جس کا مقصد عالمی معیار کے اعلیٰ تعلیم یافتہ اور تجربہ کار ڈاکٹروں کو پنجاب میں طبی خدمات کے لیے مدعو کرنا ہے۔ اس پروگرام کے لیے خصوصی ڈیش بورڈ اور آپریشنل ویب پورٹل بھی قائم کیا جائے گا۔ بلوچستان میں گزشتہ 2 برسوں کے دوران 7,17,000 سے زائد اسکول سے باہر بچوں کو صوبے کے سرکاری اسکولوں میں داخل کیا گیا ہے۔ پاکستان میں سماجی اور معیاری زندگی کے پیمائش کے جائزے کے تازہ ترین اعداد و شمار کے مطابق بلوچستان میں اسکول سے باہر بچوں کی شرح 59% سے کم ہو کر 45% پر آ گئی ہے، جو 14 فیصد پوائنٹس کی نمایاں کمی کو ظاہر کرتی ہے۔ صحافیوں کے تحفظ کی کمیٹی نے افغانستان کے چند باقی ماندہ آزاد ٹیلی ویژن اسٹیشنوں بشمول تمدن ٹی وی کو بند کرنے کے طالبان کے فیصلے کی مذمت کی ہے۔ افغانستان پاکستان کے لیے کمیٹی کے نمائندہ ولی اللہ رحمانی نے ایک بیان میں کہا کہ تمدن ٹی وی کی بندش اور اس کے عملے کے ساتھ حد تک آمیز سلوک افغانستان کے آزادانہ ذرائع ابلاغ پر طالبان کی پابندیوں میں تشویشناک اضافے کی علامت ہے۔ وینزویلا میں یگے پار دیگر آنے والے زلزلے کے شدید جھٹکوں کے نتیجے میں اموات کی تعداد بڑھ کر 188 ہو گئی ہے، جبکہ 1500 سے زیادہ افراد زخمی ہوئے ہیں۔ امدادی اہلکار دارالحکومت کراکس اور ریاست لا گوائرا میں ملبے تلے دبے افراد کی تلاش میں مصروف عمل ہیں۔ اقوام متحدہ کے مطابق علاقے میں زلزلے کے باعث 100 سے زیادہ عمارتیں منہدم ہو گئی ہیں۔ خواتین کے آئی سی سی T20 ورلڈ کپ میں بھارت نے مانچسٹر میں کھیلے گئے ایک میچ میں بنگلہ دیش کو 5 وکٹوں سے شکست دے دی۔ دوسرے میچ میں جنوبی افریقہ نے برسٹل میں نیدرلینڈز کو 88 رن سے ہرا دیا۔ ٹورنامنٹ میں آج کھیلے جانے والے میچ میں سری لنکا کا مقابلہ اسکاٹ لینڈ سے ہوگا۔ میچ رات 10:30 بجے شروع ہوگا۔ فٹ بال عالمی کپ 2026 کے گروپ ای میں فلیڈلفیا میں کھیلے گئے ایک میچ میں آئیوری کوسٹ نے کیوراساؤ کو 2-0 سے شکست دے دی۔ گروپ ای کے ایک اور میچ میں نیو جرسی میں ایکواڈور نے جرمنی کو 1-1 میں 2 گول سے ہرایا۔ گروپ ایف کے میچوں میں نیدرلینڈز نے کینسس سٹی میں تیونس کو 1-1 میں 3 گول سے شکست دی، جبکہ ڈیلس میں جاپان اور سویڈن کے درمیان میچ 1-1 سے برابر رہا۔ ایف آئی ایچ ہاکی پرو لیگ میں آج پاکستان لندن میں بھارت کے خلاف کھیلے گا۔ میچ دن 10 بجے شروع ہوگا۔ اور اب موسم کی صورتحال۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک رہے گا، تاہم بالائی خیبر پختونخوا، جنوب اور شمال مشرقی پنجاب، شمال مشرقی جنوبی بلوچستان، کشمیر اور ملحقہ پہاڑی علاقوں میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 29، کراچی 30، کوئٹہ 22، گلگت 15، مری 20 اور مظفرآباد 21 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق سری نگر، جموں، لیہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، کہیں کہیں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر اور پلوامہ میں 20 ڈگری سینٹی گریڈ، جموں 25، لیہ 10، اننت ناگ اور بارہ مولہ 19 اور شوپیاں میں 18 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
0: The biggest FM radio network of Pakistan. Tune into the one above, FM 101.
3: معزز سامعین، آپ محرم الحرام کی خصوصی نشریات سماعت فرما رہے ہیں FM 101 اسلام آباد اور پلانٹ FM 87.6 سے۔
4: افضل ہے کل جہاں سے گھرانہ حسین کا، نبیوں کا تاجدار ہے نانا حسین کا، ایک پل کی تھی بس حکومت یزید کی، صدیاں حسین کی ہیں زمانہ حسین کا۔ آپ سن رہے ہیں FM 101 سے محرم الحرام کی خصوصی نشریات۔ کربلا کہتی ہے اسلام کا معیار ہوں میں، میری خاک پہ ٹپکا ہے عباس کا لہو، پہلے جنگل تھی مگر آج سے گل۔ خصوصی نشریات۔ کربلا کہتی ہے اسلام کا معیار ہوں میں، میری خاک پہ ٹپکا ہے عباس کا لہو۔

0: آمد ہے کربلا کے نیستاں میں شیر کی، دیوڑی سے چل چکی ہے سواری دلیر کی، جاسوس کہہ رہے ہیں نہیں راہ پھیر کی، غش آ گیا ہے شہ کو یہ ہے وجہ دیر کی، خوشبو ہے دشت باد بہاری قریب ہے، ہوشیار غافلوں کے سواری قریب ہے، آتا ہے وہ جری جو ہزاروں میں فرد ہے، شیروں کا شیر عازم دشت نبرد ہے، دہشت سے آفتاب کا چہرہ بھی زرد ہے، بڑھ کر پرے سے جو اسے روکے وہ مرد ہے، سربر کوئی ہوا نہیں اس خاندان سے، گھر میں انہیں کے اتری ہے تیغ آسمان سے، مشہور ہے جہاں میں یہ صفدر وحید دہر، جبار کے غضب کا نمونہ ہے ان کا قہر، لڑنے میں آ گئی جو شجاعت کی ان کو لہر، لاکھوں سے ایک وار میں یہ چھین لیں گے نہر، فرزند ہیں علی سے شہ کائنات کے، لاشوں کے پل بندھیں گے کنارے فرات کے، آ نور چشم فاتح خیبر قریب ہے، لو وارث کشندہ انتر قریب ہے، لخت دل درندہ اجدر قریب ہے، جو تیغ کا دھنی ہے وہ صفدر قریب ہے، جوہر کبھی چھپے نہیں تیغ اصیل کے، کاٹے انہی کے تیغ نے پر جبرائیل کے، رشک چمن ہے سب پگلے سر سبد یہ ہے، آفاق میں نظیر حزبر احد یہ ہے، زی مرتبت ہے صاحب فہم و خرد یہ ہے، عباس نام کیوں نہ ہو کس کا اسد یہ ہے، دیکھا نہیں جہان میں شیر اس جمال کا، در نجف ہے فاطمہ زہرا کے لال کا، اللہ رے آمد آمد عباس صف شکن، لرزاں تھے کو ہلتے تھے دل کامتا تھا تن، جنگل کے شیر بن گئے تھے خوف سے ہرن، ایک شور تھا کہ آج پڑے گا غضب کا رن، یہ شیر کم نہیں اسد قلعہ گیر سے، گویا مقابلہ ہے جناب امیر سے، تھا فوج قاہرہ میں تلاطم کہ الحذر تھی، سب ادھر کی صفیں ادھر، چکر میں تھی سپاہ کہ گردش میں تھا بھمر، پانی میں تھے نہنگ ابھرتے نہ تھے مگر، فوجیں فقط نہ بھاگی تھیں منہ موڑ موڑ کے، دریا بھی ہٹ گیا تھا کنارے کو چھوڑ کے، ہلچل یہ تھی کہ گرد سواری ہوئی آیا، گویا چمن میں باد بہاری ہوئی آیا، آمد خدا کے شیر کی ساری ہوئی آیا، آپ آئے کیا کہ قدرت باری ہوئی آیا، روشن تھا شمع طور سے پرتو حضور کا، خلت بلا زمین مقدس کو نور کا، ایک شور تھا کیا زمین آسمان ہے، صحرائے کربلا نہیں دنیا کی جان ہے، اترا زمین پچان یہ خالق کی شان ہے، رضوان دی صدا کے خدا مہربان ہے، پڑتا ہے یہ رخ خلف بو تراب کا، دیکھو الٹ گیا ہے ورق آفتاب کا، نقش سمے فرس کی ضیا پر کرو خیال، اختر کہیں ہے بدر کہیں ہے کہیں ہلال، ہے دو پہر کے بعد सदा शम्स को जवाल, यहाँ है वही उरूज जहे हशमतो जलाल, परवाना आफताब है चेहरे के नूर पर, घोड़े पाप हैं कि तजल्ली है तूर पर, रखता नहीं किसी से कुदूरत की खुशनिहाद, इल्ला अदूवे आले पयंबर से है इनाद। चार आईना है रहमतो इंसाफो अदलो दाद, बस पंजतन का नाम सिपर है दमे जिहाद, बन जाएगा अमां का हिसार आईना यही, जौशन यही सिपर यही चार आईना यही, पेशानी आईना रुख जां परवर आईना, दोष आईना है सीना मह पैकर आईना, बर में दिल आईना जसदे अनवर आईना, हर आईने से बेहतर खुशतर हर आईना, बेहद बेहिसाब और शुमार आईने हैं यहां, चार आईने के बदले हजार आईने हैं यहां, है वस्फ तेग में सिपर अंदाख्ता जबां, लुकनत के हर्फ आते हैं लब पर दमे बयां, मजमू हैं मिसले बर्क जिहंदा शरर फिशां, पैदा शरीर किल्क से है शोर अलमा, क्यों कर कोई लिखे जो मजाले रकम न हो, खामे को खौफ है कि जबां फिर कलम न हो, दिलसोज चोलखू शरर अंदाज जांगुदाज, लश्कर कुशो शिकस्त रसानो जफर नवाज, खूंखारो कजदाओ दिलाजारो सरफराज, हाजिर जवाब तेज तबीयत जबां दराज, सज इसकी है पसंद जहां गो सजी न हो, माशूक फिर नहीं है जो इतनी कजी न हो, लिखता है अब कुमैते कलम सुरते समंद, आहू शिकार शेर तबीयत वगा पसंद, नाजुक मिजाज खुश कद तन नाज सर बुलंद, वो पेश पस व सुंब कनौती व जोड़ बंद, उतरी थी एक परी फरसे तुंद खू न था, सुरत भरी हुई थी रगों में लहू न था, कहता था शिमर आके यह हर एक परे के पास, हां सफदरान शाम खबरदार बाहवास, मर्दों को मारके में नहीं चाहिए हिरास, बढ़ने न पाए हजरत अब्बास हक शिरास, लाखों हो तुम वो एक है प्यासे को टोक लो, जाने लड़ा के शेर के हमले को रोक लो, पहुंची जो गोश शाह में ये शिम्र की सदा, उठे तड़प के खाक से हजरत बरह न पा, चिल्लाए आके सामने आए फौज अशकिया, काटो खुदा के वास्ते पहले मेरा गला, बोला नहीं मैं कुछ जो भरा घर उजड़ गया, मर जाऊंगा भी जो ये भाई बिछड़ गया, आफत में मुब्तला हूं असीर मिहन भी हूं, फाका भी तीन दिन का है तशना दहन भी हूं, बेकस भी हूं जईफ भी हूं खस्ता तन भी हूं सैयद भी हूं गरीब भी हूं बेवतन भी हूं, ना हक बड़े हो तीर कमानों में जोड़ के, क्या हाथ आएगा मेरे बाजू को तोड़ के, रोकर जो मुस्तगीस इमाम बहक हुए, गम से कलेजे भाइयों वालों के शक हुए, जो साहिब हया थे वो गर्क अरक हुए, सुनकर सदा हुसैन की अब्बास फक हुए, बरछी लगी अलम की दिले दर्दनाक पर, नजदीक था कि गिर पड़े घोड़े से खाक पर, घबरा के मारके से फिर आया जो खुशकराम, देखा खड़े हैं हाथों में थामे कमर इमाम, घोड़े से कूद कर ये पुकारा वो नेक नाम, आप आए क्या गजब ये किया ए फलक मकाम, رکھی ہو امام اثر پیغمبر کے واسطے، یہ اضطراب بندہ اخر کے واسطے. رو کر کہا حسین نے، اے جان الوداع. اچھا سدھارو آئے میرے ذیشان الوداع، بھائی تمہارے عزم کے قربان الوداع، ہم بھی ہیں کوئی آن کے مہمان الوداع. بابا سے میری پیاس کی فریاد کیجیو، کوثر پہ جائیو تو مجھے یاد کیجیو. روتے ہوئے یہ کہہ کے چلے شاہدین پناہ، تا دیر اس طرف رہی عباس کی نگاہ. ہم شکل مصطفیٰ کو پکارے باش کو، آنے دیا حضور کو یا تم نے، واہ واہ بھولے اسے جو کہہ کے ہم آئے تھے آپ سے. بیٹا دار باپ سے فرما کہ یہ چڑھے فرس خوش خرام پر. نعرہ تھا دم بدم کہ تصدق امام پر، چمکا فرس کہ برق گری ابر شام پر. غصے سے ہاتھ شیر نے ڈالا حسام پر، بڑھ کر رجس پڑھا کہ پرے تھر تھرا گئے، خیبر کے سرکشوں کو علی یاد آ گئے. نعرہ یہ تھا کہ ہم درے دریائے نور ہیں، دنیا کے جتنے عیب ہیں سب ہم سے دور ہیں، خیبر کشا کے قلب و جگر کے سرور ہیں، جرار ہیں، سخی ہیں، ولی ہیں، غیور ہیں. اپنا چلن کھلا ہوا سب عاقلوں پہ ہے، اب تک ہماری ضرب کا سکہ دلوں پہ ہے. جب مارکے میں جم گئے ہیں پاؤں گاڑ کے، قدم مکھاڑ دیے ہیں پہاڑ کے، روکی ہے تیغ کفر کی بستی اجاڑ کے، پٹکا ہے گھر سے حق کے بتوں کو اکھاڑ کے، پڑھ کر درود فوج ملک مدح خواہ ہوئی، جب ہم گئے تو کعبے کے اندر رضا ہوئی. در پہ ہمیں رہے رہے حق کی تلاش کے، ٹکڑے تلک جلا دیے کافر کی لاش کے. ہمیں ہاتھ ہر ایک بت تراش کے، ناقوس کو اٹھا کے زمین پر پٹک لیا، آتش کدوں پہ تیغ کا پانی چھڑک لیا. جنگ آزما ہیں، صف شکنوں قلع گیر ہیں، سہولت میں دب دبے میں عظیم النظیر ہیں، دنیا کے بادشاہ ہیں، گردوں سریر ہیں، اس آوج پر حسین کے در کے فقیر ہیں. رتبے پہ فخر ہے، نہ شجاعت پہ ناز ہے، گر ہے تو بس غلامی حضرت پہ ناز ہے. تب شمر نے کہا کہ فصاحت سے کیا حصول، بیعت انہیں تو صلح ہمیں بھی نہیں قبول. غازی پکارا او نجسو مرتدو جہول، لیجو نہ منہ سے نام جگر گوشہ رسول. سمجھا ہے کیا امام عراق و حجاز کو، گدی سے کھینچ لوں گا زبان دراز کو. تو کیا ہے اور کیا ہے تیرا وہ امیر شام. کرتے ہیں بادشاہ کہیں بیعت غلام، تو بھی نمک حرام ہے وہ بھی نمک حرام. او بے ادب یزید کجا اور کجا امام، دوزخ سے دور رہتے ہیں ساکن بہشت کے، کعبہ کبھی جھکا نہیں آگے کنشت کے. یہ کہہ کے لی دلیر نے تلوار میان سے، مسکن چھٹا ہمائے سعادت نشان سے. نکلی جو اندریب ظفر آشیان سے، چمکے شرارے پھول جھڑے آسمان سے. दिखलाई शक्ल कहरे खुदाए जलील ने आंखों पे डर के रख लिए पर जिब्राइल ने। वो तेग जहां गुदाज जिधर चल के रह गई, गर्दन अदू की शमा सिफत ढल के रह गई, ये गोल भुन गया तो वो सफ जल के रह गई, भागा कोई तो हाथ अजल मल के रह गई। कहती थी तेग मुझसे कहां बच के जाएगा, ठंडा करूंगी मैं तो जहन्नम जलाएगा। बिजली से जिस परे की तरफ आके फिर गई, नागन थे एक के फौत पे लहरा के फिर गई, दम में लहू जमीन पे बरसा के फिर गई, अल्लाह रे मुंह सफे की सफे खा के फिर गई, काटे जिगर तो और दिलेरी हुई उसे, शेरों लहू पिया पन शेरी हुई उसे। मसरूफ थे जिहाद में अब्बास बावफा, नागाह आई खैमे की ड्योड़ी से ये सदा, अब क्या सकीना प्यासी ही मर जाए चचा, कब तक लड़ोगे फौज से, बस हो चुकी वगा, सूखे हुए लबों पर मेरी जान आई है, ऐ नूर चश्मे साकी कौसर दुहाई है। अब्बास ने सुनी जो ये आवाज नागहां, बेख्तियार आंखों से आंसू हुए रवां, रुख जानिब फुरात किया फेर कर इना, देखी जो नहर दिल न रहा इख्तियार में, घोड़ा उड़ा के शेर से आए कछार में, दरिया से भर चुका वो बहिश्ती जो मश्क आब, चिल्लाया फौज को अमरे खानमा खराब, लो मश्क ले चला जिगरो जान बू तुराब, सादात पर बस अब कभी होंगे न फतहयाब, गर मश्क ता ख्याम शहे नेक हो गई, ये जान लो कि जान गई आब रू गई। एक तश्ना काम लाखों में किस किस को दे जवाब, शल हो गया था बाजुए फर्जंद बू तुराब, कहता था हाथ उठने की मुझ में नहीं हताब, लड़ने में फिक्र थी कि न जाए हो मश्क आब, परवाह न थी जो बाजुओं पर तीर खाते थे, लेकिन सिपर से मश्क सकीना बचाते थे। बर्ची से छिक गया कभी दिल और जिगर कभी, एक शेर से इधर कभी झपटे उधर कभी, छाती तले थी मश्क कभी दोष पर कभी, सीना कभी था मश्क के ऊपर सिपर कभी, रहवार पर संभलते थे जब झूम झूम के, रोते थे बाजुओं को अली चूम चूम के। वाह हैफ वाह दरेग तमन्नाए जानिसार, झुकते थे बार बार संभलते थे बार बार, और यहां कमी में था बिन वरकाए ना बकार, मारी शकी ने दोष पे आबदार, आफत पड़ी नसीब सकीना उलट गया, लड़ते थे जिससे हाय वही हाथ कट गया। वो हाथ कट गए थे मगर कुछ न था हिरास, दांतों में झुक के मश्क को पकड़ा, बद दर्द यास गम था के गिर पड़ा आलम शाह हक शिनास, ये रोब था कि डर से ना आता था कोई पास, आंखें लहू थी रुख से जलाल आश्कार था, मश्किया था कि शेर के मुंह में शिकार था। ठुकरा के राहवार को बढ़ते थे वहां से जब, छाती पे नैजे रख के उन्हें रोकते थे सब, इस पर भी बढ़ चला था वो बेदस्त तश्ना लब, मारा किसी ने फर्क पा एक गुर्ज है गजब, सदमे से जर्द चेहरे पुरनूर हो गया, जरबत लगी कि कासे सर चूर हो गया। आई सदाए शेर इलाही एक बार, शब्बीर आ निसार हुआ तुझ पे जा निसार, है ये तेरे लिए मेरी गोदी में बेकरार, आशिक को है तेरे तेरे आने का इंतजार, होंठों पर दम बदम है सदा या हुसैन की, आंखें तेरी तरफ है मेरे नूर ऐन की। जिस दम सुना हुसैन ने ये नौहे पदर, पटका इमाम आए सरे अकदस को खाक पर, गिर कर उठे संभल के गिरे शाह बैरोबर, चिल्लाए हाथ अकबर महरू का थाम कर, वाह हजरता जवान बिरादर बिछड़ गया, थामो हमें कि बंद कमर का उखड़ गया। दरिया पा सर बराना शहे बहरोबर चले, सदमा ये था कि हाथों से थामे कमर चले, अकबर संभाले बाप को बा चश्मे तर चले, ये भी चले उधर शहे वाला जिधर चले, सदमा है जरब गम से दिले पाश पाश पर, रोने को भाई जाता है भाई की लाश पर। सूरत ये शाह की है कि जुल्फों पर खाक है, आलूदे गुबार अलम रूए पाक है, सूखे लबों पर नाले रूही फिदाक है, और ता कमर कबा का गरेबान चाक है, दस्ते यसार बेटे की गर्दन में डाले हैं, शह को झुके हुए अली अकबर संभाले हैं। जब पांव कांपते थे तो कहते थे रो के शाह, ताकत बदन की ले गए अब्बास, आह आह दरिया ने इतनी दूर था, ऐ मेरे रश के माह, रास्ता गलत किया है कि कुछ बढ़ गई है राह, है दूर यहां से या मेरा भाई करीब है, कहते थे वो हुजूर तराई करीब है। अल-किस्सा लाए बाप को अकबर तराई में, जख्मी मिला वो शेर दिलावर तराई में, पाई जो बू खून बिरादर तराई में, लाशे के पास गिर पड़े सरवर तराई में, गुजरी थी उम्र हाथ जिसे जोड़ते हुए, देखा उसी को खाक पे दम तोड़ते हुए, मुंह रख के मुंह पर भाई के भाई ने दी सदा, ऐ शेर ऐ दिलेर ये बेकस तेरे फिदा, क्यों पुतलियां फिराते हो भाई, ये क्या हुआ। अब्बास मैं हुसैन हूं, देखो मुझे जरा, मेरा भी हल्क खुश्क है खंजर के वास्ते, भाई को छोड़े जाते हो दम भर के वास्ते। बोले यां खोल के अब्बास नामदार, आका हजार जान गिरामी तेरे निसार, ये मौत जिंदगी है जहे फख्र इफ्तिखार, निकले जो गुल के सामने बुलबुल की जानजार, दीदार देखने में ना आता तो मौत थी, परवाना शमा को जो न पाता तो मौत थी। ये कह के चुप हुए थे कि उठा जिगर में दर्द, रुखसार सुर्ख सुर्ख जो थे हो गए वो जर्द, ली करवटें तो भर गई जख्मों में रन की गर्द, मुंह रख के शह के पांव पे खींची इकाह सर्द, दुनिया से इंतकाल अलमदार हो गया, سردار فوج بے کس و بے یار ہو گیا.
1: وہ جس نے اپنے نانا کا وعدہ وفا کر دیا, گھر کا گھر سپرد خدا کر دیا, نوش کر لیا جس نے شہادت کا جام, اس حسین ابن حیدر پہ لاکھوں سلام. آپ سن رہے ہیں FM 101 سے محرم الحرام کی خصوصی نشریات.

صف شکنوں قلع گیر ہیں، سہولت میں دب دبے میں عظیم النظیر ہیں، دنیا کے بادشاہ ہیں، گردوں سریر ہیں، اس آوج پر حسین کے در کے فقیر ہیں۔ رتبے پہ فخر ہے نہ شجاعت پہ ناز ہے، گر ہے تو بس غلامی حضرت پہ ناز ہے۔ تب شمر نے کہا کہ فصاحت سے کیا حصول، بیعت انہیں تو صلح ہمیں بھی نہیں قبول۔ غازی پکارا ہو نجسو مرتد و جہول، لیجو نہ منہ سے نام جگر گوشے رسول۔ سمجھا ہے کیا امام عراق و حجاز کو، گدی سے کھینچ لوں گا زبان دراز کو۔ تو کیا ہے اور کیا ہے تیرا وہ امیر شام؟ کرتے ہیں بادشاہ کہیں بیعت غلام، تو بھی نمک حرام ہے وہ بھی نمک حرام۔ او بے ادب، یزید کجا اور کجا امام؟ دوزخ سے دور رہتے ہیں ساکن بہشت کے، کعبہ کبھی جھکا نہیں آگے کنشت کے۔ یہ کہہ کے لی دلیر نے تلوار میان سے، مسکن چھٹا ہمائے سعادت نشان سے، نکلی جو اندریب ظفر آشیان سے، چمکے شرارے پھول جھڑے آسمان سے، دکھلائی شکل قہر خدائے جلیل نے، آنکھوں پہ ڈر کے رکھ لیے پر جبرائیل نے۔ وہ تیغ جان گداز جدھر چل کے رہ گئی، گردن ادو کی شمع صفت ڈھل کے رہ گئی، یہ غول بھن گیا تو وہ صف جل کے رہ گئی، بھاگا کوئی تو ہاتھ اجل مل کے رہ گئی۔ کہتی تھی تیغ مجھ سے کہاں بچ کے جائے گا، ٹھنڈا کروں گی میں تو جہنم جلائے گا۔ بجلی سے جس پرے کی طرف آ کے پھر گئی، ناگن تھی ایک کہ فوج پہ لہرا کے پھر گئی، دم میں لہو زمین پہ برسا کے پھر گئی، اللہ رے منہ صفے کی صفے کھا کے پھر گئی، کاٹے جگر تو اور دلیری ہوئی اسے، سیروں لہو پیا پنس سیری ہوئی اسے۔ مصروف تھے جہاد میں عباس با وفا، ناگاہ آئی خیمے کی ڈیوڑی سے یہ صدا، اب کیا سکینہ پیاسی ہی مر جائے اے چچا؟ کب تک لڑو گے فوج سے، بس ہو چکی وغا، سوکھے ہوئے لبوں پر میری جان آئی ہے، اے نور چشم ساقی کوثر دہائی ہے۔ عباس نے سنی جو یہ آواز ناگہاں، بے اختیار آنکھوں سے آنسو ہوئے رواں، کاندھے پہ رکھ کے شیر نے شمشیر خون چکاؤں، رخ جانب فرات کیا پھیر کر انا، دیکھی جو نہر دل نہ رہا اختیار میں، گھوڑا اڑا کے شیر سے آئے کچھار میں۔ دریا سے بھر چکا وہ بہشتی جو مشک آب، چلایا فوج کو ہمارے خانمہ خراب، لو مشک لے چلا جگر و جان بو تراب، سادات پر بس اب کبھی ہوں گے نہ فتح یاب، گر مشک تا خیام شہ نیک ہو گئی، یہ جان لو کہ جان گئی آبرو گئی۔ ایک تشنہ کام لاکھوں میں کس کس کو دے جواب، شل ہو گیا تھا بازو فرزند بو تراب، کہتا تھا ہاتھ اٹھنے کی مجھ میں نہیں ہتاب، لڑنے میں فکر تھی کہ نہ ضائع ہو مشک آب، پرواہ نہ تھی جو بازوؤں پر تیر کھاتے تھے، لیکن سپر سے مشک سکینہ بچاتے تھے۔ برچی سے چھک گیا کبھی دل اور جگر کبھی، ایک شیر سے ادھر کبھی جھپٹے ادھر کبھی، چھاتی تلے تھی مشک
कभी दोष पर कभी सीना कभी था मश के ऊपर सिपर कभी रहवार पर संभलते थे जब झूम झूम के रोते थे बाजुओं को अली चूम चूम के। वाह हैफ वाह दरेग तमन्नाए जानिसार झुकते थे बार बार संभलते थे बार बार और यहां कमी में था बिन वरकाए ना बकार मारी शकी ने दोष पे अगते गे आबदार आफत पड़ी नसीब सकीना उलट गया लड़ते थे जिससे हाय वही हाथ कट गया। वो हाथ कट गए थे मगर कुछ न था हिरास दांतों में झुक के मश्क को पकड़ा बद दर्द यास गम था कि गिर पड़ा अलम शाह हक शिनास ये रोब था कि डर से न आता था कोई पास आंखें लहू थी रुख से जलाल आश्कार था मश्किया था कि शेर के मुंह में शिकार था। ठुकरा के राहवार को बढ़ते थे वहां से जब छाती पे नैजे रख के उन्हें रोकते थे सब इस पर भी बढ़ चला था वो बेदस्त तो तशना लब मारा किसी ने फर्क पा एक गुर्ज है गजब सदमे से जर्द चेहरे पुर नूर हो गया जरबत लगी के कासे सर चूर हो गया। आई सदाए शेर इलाही एक बार शब्बीर आ निसार हुआ तुझ पे जा निसार है ये तेरे लिए मेरी गोदी में बेकरार आशिक को है तेरे तेरे आने का इंतजार होंठों पर दम बदम है सदा या हुसैन की आंखें तेरी तरफ है मेरे नूर ऐन की। जिस दम सुना हुसैन ने ये नौहे पदर पटका इमाम ए सर अकदस को खाक पर गिर कर उठे संभल के गिरे शाह बैरोबर चिल्लाए हाथ अकबर महरू का थाम कर वाह हजरता जवान बिरादर बिछड़ गया थामो हमें कि बंद कमर का उखड़ गया। दरिया पा सर बराना शहे बैरोबर चले सदमा ये था कि हाथों से थामे कमर चले अकबर संभाले बाप को बा चश्मे तर चले ये भी चले उधर शहे वाला जिधर चले सदमा है जरब गम से दिले पाश पाश पर रोने को भाई जाता है भाई की लाश पर। सूरत ये शाह की है कि जुल्फों पर खाक है आलूदे गुबार अलम रूह पाक है सूखे लबों पर नाले रूही फिदाक है और ता कमर कबा का गरेबान चाक है। दस्ते यसार बेटे की गर्दन में डाले हैं शह को झुके हुए अली अकबर संभाले हैं। जब पांव कांपते थे तो कहते थे रो के शाह ताकत बदन की ले गए अब्बास आह आह। दरिया ने इतनी दूर था ऐ मेरे रश के माह रास्ता गलत किया है कि कुछ बढ़ गई है राह है दूर यहां से या मेरा भाई करीब है। कहते थे वो हुजूर तराई करीब है। अलकिस्सा लाए बाप को अकबर तराई में जख्मी मिला वो शेर दिलावर तराई में पाई जो बू खून बिरादर तराई में लाशे के पास गिर पड़े सरवर तराई में गुजरी थी उम्र
آپ جسے جوڑتے ہوئے دیکھا اسی کو خاک پہ دم توڑتے ہوئے، منہ رکھ کے منہ پہ بھائی کے بھائی نے دی صدا، اے شیر اے دلیر یہ بے کس تیرے فدا، کیوں پتلیاں پھراتے ہو بھائی، یہ کیا ہوا؟ عباس میں حسین ہوں، دیکھو مجھے ذرا، میرا بھی حلق خشک ہے خنجر کے واسطے، بھائی کو چھوڑے جاتے ہو دم بھر کے واسطے۔ بولے یہ آنکھ کھول کے عباس نامدار، آقا ہزار جان گرامی تیرے نثار، یہ موت زندگی ہے زہ فخر و افتخار، نکلے جو گل کے سامنے بلبل کی جان زار، دیدار دیکھنے میں نہ آتا تو موت تھی، پروانہ شمع کو جو نہ پاتا تو موت تھی۔ یہ کہہ کے چپ ہوئے تھے کہ اٹھا جگر میں درد، رخسار سرخ سرخ جو تھے ہو گئے وہ زرد، لی کروٹیں تو بھر گئی زخموں میں رن کی گرد، منہ رکھ کے شہ کے پاؤں پہ کھینچی ایک آہ سرد، دنیا سے انتقال علمدار ہو گیا، سردار فوج بے کس و بے یار ہو گیا۔